0: ये आवाज है लाहौर की, लाहौर की। ये आवाज है यूसीपी की, यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक सामाइन, हम मौजूद हैं FM 92.6 से आपकी खिदमत में और एक बड़ी मुफीद गुफ्तगू का सिलसिला दोबारा उसको जारी करेंगे जो हम वक्फे पे जाने से पहले बात कर रहे थे कि किस तरह से जो ज़हनी सेहत है उसका मौसमियाती तब्दीली के साथ कैसे उसका ताल्लुक बनता है। सैलाब आया है, लोग बेचारे घरों से बेघर हैं, उनके जानवरों के लिए चारा मौजूद नहीं है, वो हर वक्त की उनको परेशानी है। फिर बाज़ जगह पे ये होता है कि जब उनके लिए इमदाद तकसीम की जा रही है, उनको कतारों में दिखा के उनकी तस्वीरें ली जा रही हैं, जो बहुत सारे लोग चाहते हैं कि हमारी तस्वीरें इस तरह से ना आए, वो उनके वक़ार को ठेस पहुँचाती हैं। कुछ इदारों ने मैंने देखा है कि वो ये काम किया है कि वो ये करते हैं कि उनके खैमों के अंदर ही जाकर तकसीम करते हैं ताकि कोई उनकी तस्वीर ना बना सके कि वो खुराक वसूल कर रहे हैं। तो ये एक बड़ी अच्छी बात है, लेकिन ये जाहिर करती है कि ये जो कुदरती आफात हैं, क्लाइमेट चेंज है, जो सैलाब आए हैं, इसके नतीजे में इंसानी जो वक़ार है उसके ऊपर कितना बड़ा धचका लगता है। मुझे अच्छी तरह से याद है कि 2010 के सैलाब के दरमियान मेरी फैमिली को मूव करना पड़ा मुजफ्फरगढ़ से और बहावलपुर में अपने अजीज़ों के यहाँ जाकर ठहरना पड़ा, और 5 दिन तक जब वो ठहरे उनके घर में और हमारे फैमिली के बहुत सारे अफराद थे, हमें खुद इस चीज़ का बड़ा शिद्दत से एहसास था कि उनके लिए एक बोझ है, बर्डन है, लेकिन रास्ते मुनक़त थे और ये सारे मसाइल थे। तो उससे वक़ार का जो मामला हैं वो इंसान को पता चलता है कि हम दूसरे के घर पे जाके बोझ बन गए हैं और दूसरा शख्स भी परेशान हो रहा होता है कि इतने सारे अफराद को हम खाना कहाँ से खिलाएं। तो यकीनन इन कुदरती आफात का जो ताल्लुक है या मौसमियाती तब्दीली का जो ताल्लुक है वो इंसान की ज़हनी सेहत के साथ इस तरह से बनता है। अब मुझे समझ में आ गई है कि ज़बरदस्ती नहीं गुजारा जा रहा बल्कि इसका वाकई ताल्लुक जो है वो इस तरह से बनता है। अच्छा, अब हम गुफ्तगू को समेटेंगे, हम ज़रा कॉन्फ्रेंस की तरफ दोबारा आएंगे। अब ज़रा ये थोड़ा सा मुझे डॉक्टर साहब आप बताइएगा कि इस कॉन्फ्रेंस के जो मकासद हैं, वो तो ये मौजू जो है वो तो हमें बता रहा है, कौन कौन सी यूनिवर्सिटीज़ हैं, कहाँ कहाँ से लोग आ रहे हैं, वो क्या करेंगे, रिसर्च पेपर्स पढ़ेंगे, कोई वो डिस्कशन में हिस्सा लेंगे वगैरह वगैरह वगैरह।
2: डॉक्टर साहब, इसके लिए जो कॉन्फ्रेंस का एक थीम है उसके मुताबिक तरीकाकार यही होता है। आप भी क्वाइट वेल अवेयर हैं आप कि कॉन्फ्रेंस के अंदर रिसर्च पेपर्स तो उसकी एक बेस होती है, और अगेन हम डिग्नी लॉग्स भी करवाएंगे और रिसर्च पेपर्स भी कराएंगे, और इसमें हमारे पास दो
1: रिसर्च पेपर्स तो डॉक्टर साहब प्रेजेंटर्स आकर प्रेजेंटर्स जो रिसर्चर्स भी हो सकते हैं और वो एकेडेमिया से भी ताल्लुक रख सकते हैं।
2: जी जी बिल्कुल।
1: वो क्या ये सारे पाकिस्तान से लोग आएंगे इसमें?
2: जी, यही मैं आपको मजीद बताने जा रही थी कि इसमें हमारे साथ यूनिवर्सिटी ऑफ लिम्ब्रिक आयरलैंड से भी लोग जो हैं वो शामिल होंगे, प्रोफेसर्स शामिल होंगे, इसी तरह से ओस्लो से, यूनिवर्सिटी ऑफ नॉर्वे ओस्लो से भी हमारे पास लोग आ रहे हैं। इसी तरह से हमारे पास तकरीबन काफ़ी सारे अभी तक हमें जो लोग अपना काम और अपनी रिसर्च भेज
1: चुके हैं। तो ये एक इंटरनेशनल कॉन्फ्रेंस होगी?
2: जी बिल्कुल, हम इंटरनेशनल कॉन्फ्रेंस ही कर रहे हैं जी, और इसमें दो मोड्स हैं हमारे पास, क्योंकि जो हमारे इंटरनेशनल गेस्ट यहाँ पे हमारे पास ट्रेवल नहीं कर सकते वो ऑनलाइन अपने मकाले प्रेजेंट करेंगे, और वो हमें एक तो उससे इंटरनेशनल पर्सपेक्टिव्स भी डेवलप होंगे और दूसरा पाकिस्तान में जो प्रॉब्लम्स हैं वो भी हाईलाइट होंगी। और उसके साथ साथ हम कॉन्फ्रेंस के अंदर एक जो हमारे पैनल डिस्कशंस होती हैं कि जहाँ पे हमारे जो लीडिंग प्रोफेशनल्स हैं जो कि इन एरियाज में काम कर रहे हैं वो बैठ के इसमें
1: जो
2: प्रैक्टिसिंग लोग हैं बिल्कुल, वो पॉलिसी मेकर्स भी हैं, वो कुछ रिसर्चर्स भी हैं, वो कुछ प्रोफेसर्स भी हैं जो इसमें रिसर्च कर रहे हैं, तो पैनल डिस्कशंस भी करेंगे। उसके अलावा कीनोट स्पीकर्स भी होते हैं, हमारे गेस्ट ऑफ ऑनर्स भी होते हैं। तो हर शख्स जो इसमें शामिल होगा वो अपना इनपुट देगा, स्टूडेंट्स की तरफ से इनपुट भी आएगा, कुछ स्टूडेंट्स भी हमारे जो इन एरियाज पे काम कर रहे हैं वो भी अपना काम प्रेजेंट करेंगे।
1: अच्छा, ये जो गैर मुल्की मेहमान आएंगे या पॉलिसी मेकर्स आएंगे या प्रैक्टिसिंग लोग जो है वो इस शोबे से आएंगे, क्या उनको आप हमारे सामीन के लिए क्या ये मुमकिन होगा उस मौके पे कॉन्फ्रेंस की गहमा गहमी में कि उनके साथ हम कोई प्रोग्राम कर सकें सामीन की आगाही के लिए? गैर मुल्कियों के साथ हम अंग्रेजी में कर सकेंगे और जो हमारे पाकिस्तानी हैं उनसे हम اردو میں کر سکتے
2: جی بالکل
1: پاسبلٹی ہو تو بہت اچھا
2: بالکل ہم پوری کوشش کریں گے اور ہمارا آلریڈی یہ پلان میں ہے کہ جو بھی ہمارے انٹرنیشنل گیسٹ آ رہے ہیں وہ ایک ہمارا ٹی وی شو بھی اور ریڈیو شو بھی ضرور کریں تاکہ جو کانفرنس کے اندر ہو رہا ہے وہ تو ڈیفینیٹلی ہم اس کو لائیو بھی کرتے ہیں اس کی رپورٹ بھی دی جاتی ہے لیکن جب وہ یہ پروگرام کریں گے تو آئی بلیو کہ وہ زیادہ لوگوں تک پہنچے گا اور وہ جو پیغام ہے وہ بھی بہت ضروری ہے کہ ایک عام سننے والا انسان جو اس کانفرنس میں شامل نہیں ہوا اس تک بھی وہ پیغام پہنچ سکے اور یہ لوگ اپنی جو پرسپیکٹیوز ہیں جو اپنا نظریہ ہے جو اپنا جس طریقے سے وہ چیزوں کو ہینڈل کر رہے ہیں ہم ان سے بھی سیکھیں اور وہ ہم سے سیکھیں کہ کس طرح سے مسائل جو ہیں وہ درپیش ہیں پروفیشنلز کو اور اس کو کیسے سالو کیا جا سکتا ہے.
1: جی مس نعیمہ آپ ذرا تھوڑا سا کانفرنس کے حوالے سے مزید بتا دیجئے کہ اس کے کتنے سیشنز ہوں گے اور اگر آپ بتا سکیں کہ کل کتنے پریزنٹرز اس میں آ رہے ہیں جو کانفرنس میں اپنے مقالہ جات پیش کریں گے, ملکی کتنے ہیں, غیر ملکی کتنے ہیں, ایک رف سا آئیڈیا
2: یہ.
1: اور کیا اس میں جو یو سی پی کی ایک اچھی خصوصیت ہے وہ یہ ہے کہ یہ انکریج کرتی ہے اپنے اسٹوڈنٹس کو بھی کہ یہ بھی مقالہ جات پیش کریں, تو کیا آپ کے ڈپارٹمنٹ سے سائیکالوجی ڈپارٹمنٹ سے ہائر لیول کے اسٹوڈنٹس پرٹیکولرلی ایم ایس لیول پہ یا پی ایچ ڈی لیول پہ یا ایون بیچلرز لیول پہ بچے پریزنٹ کریں گے اس طرح کی؟
3: جی سر بالکل, یہ ہماری کانفرنس کا بڑا امپورٹنٹ پارٹ ہے کہ بچوں کو ہم اس میں شامل کریں اور انہوں نے اپنے جو ریسرچ پروجیکٹس ہیں ان کو ہمیں بھیجنا بھی شروع کر دیا ہے اور ہم ایم کر رہے ہیں کہ ہم اراؤنڈ 100 پیپرز تو ضرور انشاءاللہ پریزنٹ ہوں ہماری کانفرنس میں, نیشنل پلس انٹرنیشنل. اور اس کے علاوہ ہمارے پاس جو گیسٹس آ رہے ہیں, جو کی نوٹ اسپیکرز آ رہے ہیں, ڈیفینیٹلی وہ بھی اپنے کچھ ریسرچز پریزنٹ کریں گے. سو یہ ہم سب کے لیے لرننگ کا ایک بہت اچھا موقع ہوگا.
1: ضروری نہیں ہے کہ صرف سائیکالوجی کے لوگ ہی جا کر اس کو سنیں, زندگی کی کسی بھی شعبے سے تعلق ہو,
3: کیونکہ سر کلائمیٹ چینج ہے, ڈگنیٹی ہے, تو وی آر ایمنگ کہ ہم ان لوگوں کو بلائیں جو اس ایریا میں ایکسپرٹس ہیں, جیسے کلائمیٹ چینج یا کلائمیٹ والے جو ڈپارٹمنٹس ہیں, وی آر ٹرائنگ کہ ہم وہاں سے بھی جو ایکسپرٹس ہیں ان کو بلائیں پینلز میں شامل کریں, کیونکہ ان کی رائے لینا بہت ضروری ہے. جو لوگ آن گراؤنڈ کام کر رہے ہیں obviously they know much better than us.
1: اچھا مس نعیمہ, ساتھ ساتھ یہ بھی بتا دیجیے گا کہ یہ جو کانفرنس میں مقالہ جات پڑھے جائیں گے کیا یہ کہیں کتابی شکل میں یا آن لائن عام آدمی کو پڑھنے کے لیے دستیاب ہوں گے؟
3: جی سر,
1: یا اس کی ایکسس لمیٹڈ ہوگی؟
3: بالکل سر, ہم آن لائن پروسیڈنگز ڈیفینیٹلی اس کی جو ہے وہ شیئر کریں گے سافٹ کاپی میں.
1: درست ہے. اور دوسری یہ کہ جو اس کی سفارشات طے کی جائیں گی وہ کون سے گورنمنٹ کے ادارے ہو سکتے ہیں متعلقہ جہاں یہ سفارشات بھیجی جائیں؟
3: سر کیونکہ ہم اس کو بہت زیادہ فوکس کر رہے ہیں ان دو مینٹل ہیلتھ, obviously وہ لوگ جو ایسوسیشنز ہیں جو مینٹل ہیلتھ کے اوپر کام کرتی ہیں گورنمنٹ لیول پہ بھی انٹرنیشنل لیول پہ بھی, ہم اس کو اس کا پارٹ بنائیں. کلائمیٹ چینج پہ جو لوگ ہیں, جس طرح ہیومن ڈگنیٹی کا ڈاکٹر ایولین ہیں, وہ آل اوور دا ورلڈ
1: جو ناروے
3: سے تعلق رکھتی ہیں, کیونکہ وہ اس کے بعد بھی میرا خیال ایک اور کانفرنس پہ جا رہی ہیں, تو وہ ہر سال میں 2-3 کانفرنس ہیومن ڈگنیٹی پہ ہی کرواتی ہیں. سو ہمارا پرپز بھی یہی ہے کہ یہ پیغام جہاں پہ وہ جا رہی ہیں ہمارے تھرو پہنچتا
1: رہا. اور
2: اس کے علاوہ ڈاکٹر صاحب اس میں جو منسٹری آف ہیلتھ ہے ڈیفینیٹلی ان کا ایک بہت بڑا رول ہے کہ مینٹل ہیلتھ پہ بھی وہ کام کر رہے ہیں, اور اس کے ساتھ ساتھ جو انوائرمنٹ سے ریلیٹڈ بھی گورنمنٹ کے ادارے ہیں جو کام کر رہے ہیں, تو کوشش یہی ہوگی کہ ہماری سفارشات اس لیول تک پہنچے.
1: ان میں سے بعض تو شاید ان کو مدعو بھی شاید
3: مدعو بھی اس لیے کوشش کر رہے ہیں.
2: جی بالکل,
1: اگر وہ آتے ہیں تو وہ ایک تو براہ راست انٹریکشن بھی ہو جائے گا, اور بصورت دیگر یہ کہ وہ جو سفارشات ہیں, ریکمنڈیشنز ہیں, وہ آپ متعلقہ محکموں کو
2: یقیناً
1: جو ہے وہ بھیجیں گے. سامعین, آپ نے ہمارے ان دونوں مہمانوں کی گفتگو سنی جو کانفرنس سے متعلق تھی, اس کے آغاز و مقاصد کے اوپر بات ہوئی, مقالہ جات تقریباً 100 سے زائد ہوں گے, طلبہ بھی اس میں شامل ہوں گے. یہ ایک انٹرنیشنل کانفرنس ہوگی جس میں پاکستان سے بھی ریسرچرز شریک ہوں گے اور بیرونی دنیا سے بھی لوگ آئیں گے. ان میں ڈاکٹر ایولین جن کا ذکر انہوں نے کیا, میں ان سے مل چکا ہوں, بہت ڈائنامک بزرگ ہیں, بہت ڈائنامک پرسنالٹی ہیں, انسپائرنگ پرسنالٹی ہیں, اور ان کا جو اسٹائل ہے انتہائی پازیٹیو ہے. پچھلی کانفرنس کے موقع پہ میری ان سے ملاقات ہوئی اور میری خواہش تھی ان کے ساتھ ہم کو پروگرام کریں, لیکن ان کی بے تحاشا مصروفیات اور ظاہر ان کی عمر کو مد نظر رکھتے ہوئے ہم وہ نہ کر پائے. اب کی بار ایسا کچھ اگر ہو گیا تو میں ڈاکٹر شازیہ صاحب آپ سے درخواست کروں گا کہ کوئی اس چیز کا اہتمام ضرور کریں.
2: میں صرف آپ سے ایک درخواست کروں گی کہ آپ پلیز کانفرنس کی جو ڈیٹس ہیں وہ ضرور شیئر کر دیں.
1: جی جی پلیز, وہ ذرا آپ اس کی جو ڈیٹس ہیں, بلکہ میں آپ سے ہی کہوں گا इसकी जो डेट्स हैं
2: 29 और 30 अक्टूबर को जी ये कॉन्फ्रेंस इंशाल्लाह होगी।
1: जी बिल्कुल, बिल्कुल
2: तो
1: बिल्कुल।
2: हम रिक्वेस्ट करते हैं जो हमारे सुनने वालों में प्रोफेशनल्स भी हैं और जो बाकी भी ऐसे लोग हैं जो इस पे कोई भी काम कर रहे हैं, तो अगर वो हमें अप्रोच करना चाहें तो वो जरूर हमें अप्रोच करें। 29 और 30 अक्टूबर को
1: शरीक हों। पैटर्न इन चीफ जो हमारी इस कॉन्फ्रेंस के हैं वो प्रोफेसर डॉक्टर हमाद नवीद हैं, जो कि प्रोरेक्टर हैं हमारी यूनिवर्सिटी के, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के। इसको जो पेट्रोनाइज करने में लोग शामिल हैं उनमें मोहतरमा खदीजा आमिर साहिबा हैं, इसी तरीके से जो है वो पंजाब ग्रुप ऑफ कॉलेजेस हमारा जो है वो उसमें शामिल है। फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसिस के डीन जो हैं वो डॉक्टर खालिद मंजूर भट्ट साहब, वो भी इसके पेटर्न्स में शामिल हैं जो इसको पेट्रोनेज दे रहे हैं और सहूलियात ये सब लोग मिलके दे रहे हैं, क्योंकि ये एक बुनियादी तौर पे बैन अलाक्वामी कॉन्फ्रेंस है, ज़ाहिर है उसके इंतजाम बहुत लंबे होते हैं। इसके जो चीफ ऑर्गेनाइज़र हैं वो डॉक्टर साहब आप खुद हैं माशाल्लाह, और डिपार्टमेंट को भी आप ऐड कर रही हैं। इसके अलावा जो ऑर्गेनाइज़र इसमें हैं उनमें जो ज़ाहिर है कि एक बड़ा काम होता है इसको ऑर्गेनाइज़ करने के लिए, डॉक्टर बुशरा नाज उसमें शामिल हैं, मोहतरमा नईमा सरफराज साहबा जो इस वक्त हमारे साथ मौजूद हैं ये भी इसके ऑर्गेनाइजर्स के अंदर मौजूद हैं, डॉक्टर गुलनाज

0: آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا، یو سی پی کی دنیا۔
1: ہائی گائز، میں ہوں آپ کا ہوسٹ سورب شمس اور آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا۔ ویلکم بیک ٹو اے برانڈ نیو ایپیسوڈ آف سر کہانی۔ میوزک کے بارے میں جب ہم سوچتے ہیں تو زیادہ خیال ہمیں میلڈی کے بارے میں آتا ہے، ٹیون کے بارے میں آتا ہے، اور جو ہمیں سنائی دے رہا ہوتا ہے اس میں ہمیں زیادہ جو میلڈی ہے اسی کے بارے میں ہم سوچتے ہیں۔ بٹ اٹس ناٹ جسٹ دا میلڈی دیٹ میکس اے سانگ گریٹ۔ جو بیٹ ہوتی ہے، جو تال ہوتی ہے، جو پیچھے چال چل رہی ہوتی ہے، وہ ایک بہت امپورٹنٹ رول پلے کرتی ہے۔ اگر ہم اپنے ایسٹرن میوزک میں دیکھیں تو ایسٹرن میوزک میں ہمیں تبلے کا خیال آتا ہے، ڈھولک کا خیال آتا ہے، پکھاوج کا خیال آتا ہے۔ ویسٹرن میں ہمارے ڈرمز، کہون اور بہت سارے ڈفرینٹ انسٹرومینٹس ہیں جو صرف ہمارے بیٹ دیتے ہیں۔ تو ایسا کیا ہے کہ ایک گانے کو اسے اپلفٹ کرنے کے لیے ہمیں بیٹ کی بہت ضرورت ہوتی ہے؟ آج میرے ساتھ گیسٹ ہیں استاد انیل وکاس، جو کہ پچھلے 20 سال سے تبلے کی تعلیم لے بھی رہے ہیں اور 15 سال سے زیادہ ہو گئے ہیں کہ سکھا بھی رہے ہیں۔ اس کے علاوہ بہت سے انڈسٹری کے بڑے ناموں کے ساتھ بجا بھی چکے ہیں، نیملی فریدہ خانم اینڈ مینی مور بگ نیمز، جو کہ ابھی میں لینا شروع کروں تو شاید پورا شو اسی میں گزر جائے گا۔ تو وداؤٹ اینی فردر اڈیو، لیٹ می ہینڈ اوور دا مائک ٹو استاد انیل وکاس اینڈ لیٹس ٹاک ٹو ہیم اباؤٹ ہاؤ دی بیٹ، ہاؤ چال، ہاؤ تال ورکس ان ایسٹرن میوزک۔ کیسے ہیں وکاس بھائی؟
2: ٹھیک ٹھاک، آپ سناؤ؟ ٹھیک ٹھاک،
1: بالکل ٹھیک۔ وکاس بھائی، کانورسیشن میں آگے جانے سے پہلے لیٹ می جسٹ کلیریفائی سم تھنگ جو ہمارے سننے والوں کے لیے ہے۔ میں پچھلے 14 سال سے کلاسیکل میوزک سیکھ رہا ہوں اینڈ پچھلے 14 سال سے وکاس بھائی میرے ساتھ تبلا بھی، میرے ساتھ کہون بھی، ہر طرح کی پریکشن جو ہے وہ وکاس بھائی کے ساتھ ہی میں نے کی ہے۔ تو اسی لیے میرے لیے اب وکاس بھائی بھائی ہیں اینڈ آئی ڈونٹ کال ہم سر ناؤ، شاید شروع میں کہا ہوگا بڑا was very small back then۔ کیسے ہیں وکاس بھائی آپ؟
2: میں ٹھیک ٹھاک ہوں۔ پہلی تو بات یہ ہے کہ میں کوئی استاد تو نہیں، ہاں وہ سکھانے کا مجھے موقع ضرور مل گیا کہ میں نے کئی لوگوں کو سکھایا، کئی بچوں کو تیار کیا، تو پھر بھی مجھے لگتا ہے کہ شاید میں استاد نہیں ہوں۔ لیکن جو اسٹوڈنٹ وہ تو ظاہر اپنے ٹیچر کو ٹیچر ہی کہیں گے، تو یہ بس استاد جی کی وجہ سے مجھے سکھانے کا بھی ہنر مل گیا۔
1: آف کورس وکاس بھائی، یہ تو مجھے بھی بات پتا ہے کہ آپ کو ان گنت تالیں آتی ہیں اور ان کو بجانے کے ڈفرینٹ طریقے اور ان میں ڈفرینٹ طرح کی تہائیاں دینا اس میں، یہ تو بلکہ ہم بھی جب ریاض کر رہے ہوتے ہیں آپ ایک تال سے دوسری تال میں چلے جاتے ہیں، پھر واپس پچھلی میں آ جاتے ہیں۔ تو وکاس بھائی، آپ کی جرنی تبلے کے لحاظ سے کہاں سے شروع ہوئی تھی؟
2: میری جرنی، میں تقریباً کوئی 17-18 سال کا تھا، تب مجھے شوق، بہت جنون تھا، تو تب میں نے استاد ڈھونڈنا شروع کیا۔ پھر میں استاد نیلم صاحب کے پاس گیا، اچھرا میں ان کی بیٹھک تھی، وہاں پہ ان سے سیکھنا شروع کیا کچھ سال، 1.5 سال میرے خیال سے۔ اس کے بعد وہ بیمار ہو گئے تو ان کے ایک شاگرد تھے، ان کے پاس جانا شروع کر دیا۔ تو خیر کچھ 2-2.5 سال کے عرصے میں نا پھر وہ ان کی ڈیتھ ہو گئی۔ تو اس کے بعد 2009 میں میں 1 جولائی کو میں استاد پرویز پارا صاحب، جو کہ میرے استاد ہیں، ان کے پاس چلا گیا۔ تو تب سے لے کے اب تک وہ سیکھنے کا سلسلہ جو نا وہ جاری ہے ابھی تک۔ مجھے تو ابھی بھی لگتا ہے کہ جیسے جیسے میں سیکھتا جا رہا ہوں، مجھے اب لگتا ہے کہ یار اب مجھے سمجھ آنا شروع ہو گئی کہ میں نے سیکھنا کیا ہے۔ کیونکہ یہ بھی ایک ٹائم لگتا ہے سیکھنے کے لیے، سیکھنے کے لیے بھی سیکھنا پڑتا ہے کہ کیا سیکھنا ہے ہم نے۔ جیسے آپ یونیورسٹی میں پڑھتے ہو، جیسے جیسے آپ اپر لیول پہ جاتے ہو تو آپ کو سمجھ آتی جاتی ہے، اچھا یار یہ ہم نے سیکھا نہیں، یہ پیچھے ہم نے سیکھا تھا، اب یہ سیکھنا ہے۔ مطلب آپ کو سمجھ آنا شروع ہو جاتا ہے کہ آگے ہم نے کرنا کیا ہے۔ اس طرح مجھے کافی کچھ سیکھنے کو ملا اور بڑے مواقع دیے، استاد جی کی وجہ سے ملے، پھر فہیم صاحب کی وجہ سے کافی جگہ پہ مجھے موقع ملا، فہیم اظہر صاحب۔
1: تو وکاس بھائی، اگر ہم بالکل ہی بیسک پہ چلے جائیں تو ایسٹرن ریجن میں، ہمارے انڈو پاک میں، جو تبلا ہے اس کی شروعات کہاں سے ہوئی؟ اس کا اوریجن کیا ہے؟ جس طرح پکھاوج بھی ہے، ڈھولک بھی ہے، ان کا کوئی ایک اوریجن، کوئی ایک سینٹر پوائنٹ تو ہوگا جہاں سے نکلے ہوں گے، تو وہ کیا تھا؟
2: اصل میں بات یہ ہے کہ یہ اتنی پرانی بات ہے کہ کئی لوگ کہتے ہیں جی حضرت میر خسرو خان انہوں نے پکھاوج کو کاٹ کے تو یہ تبلا بنا دیا۔ اصل میں ایسا کچھ نہیں ہے، کیونکہ ان کو کاٹنے کی ضرورت نہیں تھی، ये क्योंकि 10वीं से 20वीं में जिक्र है, ज़दूर हसन बरबदी थे वो बकायदा तबला बजाते थे, तो वो उनसे पहले की बात है, तो तबला मौजूद था तो वो बजाते थे। हाँ उन्होंने इसमें कई ताल बनाए, बड़ी इसमें क्रिएटिविटी की, मतलब इसको कई अच्छे लेवल पे ले गए, मतलब इतने ताल हैं कि वो तकरीबन ताल समझे उन्होंने बनाए। उससे पहले खैर तबला तो बजता था, 7वीं सदी ईस्वी में भी इसका जिक्र है कि तबला था। तो वो जो हमारा अरेबियन, क्योंकि वो दो हिस्सों को जोड़ के जिसको हम आजकल कहते हैं ना ओंगा बोंगा टाइप,
3: कॉन्गोस टाइप के,
2: उस तरह का होता था तबला। उसमें ना वो एक चेन बंदी होती थी, उसको बांध के रखा हुआ था दो हिस्सों, उसको भी वो तबले की तरह यूज करते थे बस। लेकिन बेसिकली जो असल में ना वो हजरत मीर खुसरो खान साहब ने इनको कोशिश करके मतलब तबले को फिर उस लेवल पे ले गए, तो वो सारा कुछ उनके नाम ही लग गया कि इन्होंने ईजाद ही इन्होंने किया तबला। हालांकि ऐसी बात नहीं है,
3: उन्होंने सिर्फ इवॉल्व करने में हेल्प किया था।
2: हाँ उन्होंने इतने अच्छे ताल उन्होंने बनाए, जैसे कि आड़ा चुताला, एक ताला, जप ताल, पांच ताल की सवारी, मतलब इस तरह के कई ताल है, मतलब काफी उन्होंने काम किए इस पे। उन्होंने तो खैर मौसीकी में मतलब गाने बजाने में इतना काम किया कि उनके इतने लिटरेचर पड़े हुए हैं, तो आप उसमें से देख सकते हैं। लेकिन ये कि जो इसका बेसिक जो है ना वो यही है कि असल में काम इसका 10वीं 7वीं ईस्वी से ही, मैं तो समझता हूँ। अब 7वीं का भी कोई मतलब इतना कोई गहरा ताल्लुक नहीं है, था जरूर, लेकिन ये 10वीं 20वीं से सुना कि ये बजना शुरू हो गया हुआ था, जो कि इतने इतने बड़े उस्तादों, क्योंकि वो बहुत बड़े उस्ताद थे जब वो बजाते थे, जो मैंने नाम लिया ज़दूर हसन बरबदी साहब,
3: ठीक है,
2: तो वो मतलब तब से ये सिलसिला जारी है।
3: तो वकास भाई, अभी आपने बात की डिफरेंट डिफरेंट तालों के बारे में, आपने आड़ा चुड़ताला की बात की, आपने एक ताले की बात की, जो ये डिफरेंट डिफरेंट ताले हैं, जिस तरह हम वेस्टर्न म्यूजिक में देखते हैं, हम 4x4 की बात करते हैं, 6x8 की बीट के बारे में बात करते हैं कि 1 2 3 4 1 2 3 4, इस तरह हम वेस्टर्न में काउंट कर रहे होते हैं। लेकिन जब हम ईस्टर्न साइड पे आ जाते हैं तो हमें बहुत सारी ऐसी ताले हैं जो कि देखने को मिलती हैं। अगर हम शुरू करें तो दादरा, कहरवा, तीन ताल, आड़ा चौताला, और गिनते जाएं तो गिनते ही जाते हैं। तो इनमें क्या फर्क कहाँ आ जाता है, 4x4 क्या होता है इसमें, 6x8 क्या, मतलब इनमें क्या डिफरेंस आ जाता है?
2: अब फोर जैसे हम कहते हैं ना 1 2 3 4 1 2 3 4, अब जी तो ये 4 आ रहा, मतलब भी हम गिनती गिन रहे हैं।
3: हाँ जी।
2: जब इसमें बोल आए ना धा धिन तक धिन धा धिन तक धिन धा धिन तक धिन, ये हो गया 4 बीट का, ठीक है। अगर हम करेंगे 1 2 3 4 5 6, 1 2 3 4 5 6, ये हो गया दादरा, इसको हम कहते हैं अपनी जुबान में, मतलब तबले की जो लैंग्वेज है,
3: ठीक है।
2: उसके बोल है धा तिन तिन ता धिन धिन, 1 2 3 4 5 6 धा तिन तिन ता, इसी तरह मुगलई है वो 7 मात्रे की है, तिन ता ता धिन धिन नाना धिन धिन नाना तिन ता ता धिन धिन नाना धिन धिन नाना तिन ता। फिर इसके अलावा चेंचर भी है, वो भी 7 मात्रे का है, वो भी बड़ा यूज है, धिन ता धिन धा धा तिन ता ता धिन ता धिन धा धा तिन ता ता धिन ता धिन धा धा तिन ता ता, ये भी 7 मात्रे का, जैसे वो आपने जिक्र किया उसका कहरवे का, वो 8 मात्रे का भी है, जैसे धा तिट तिन तिन ता तिट धिन धिन धा तिट तिन तिन ता तिट धिन धिन 8। इसी तरह मतलब जैसे जैसे चलते जाए 9 10 11 12, इस तरह पे बेशुमार है।
3: तो बेसिकली जस्ट गिनती है हमारी, जो 4x4 या फिर 4 मात्रे की हम बात करते हैं अगर, तो उनको हमने तबले की लैंग्वेज में एक तरह से फिट करके, या फिर शुड आई से तबले की लैंग्वेज को उसके ऊपर रख के हमने उसको कंप्लीट किया हुआ, ताकि गिनती भी हमारी पूरी हो और वो सुनने में भी अच्छा लगे। दैट्स समथिंग वेरी इंटरेस्टिंग। वकास भाई, मैं आपसे बेसिकली, अब आपने जो बात छेड़ दी है, जो आपने अभी तबले के बोल सुनाए थे, उनके बारे में मैं आपसे पूछना चाहूंगा, लेकिन उससे पहले हम एक छोटी सी ब्रेक लेते हैं। तो आप सुन रहे हैं FM 92.6 UCP की दुनिया, ये है प्रोग्राम सुर कहानी, और हम कॉन्वर्सेशन में हैं अनिल वकास भाई के साथ, और हम बात कर रहे हैं कि तबले की और प्रकर्शन की हमारे रीजन में कैसे एवोल्यूशन हुई। सो हम आते हैं वापस एक छोटी सी ब्रेक के बाद।

0: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक डियर लिसनर्स, मैं हूं आपका होस्ट सौरभ शम्स। दिस इज एफएम 92.6 यूसीपी की दुनिया और आप सुन रहे हैं प्रोग्राम सुर कहानी। मैं कॉन्वर्सेशन में हूं इस वक्त सर अनिल वकास के साथ। और वकास भाई, अभी आप मुझे इस ब्रेक से पहले बता रहे थे डिफरेंट तिहाइयों के बारे में। तो तिहाइयों के बाद अगली चीज, व्हाट डू यू थिंक के तिहाइयों के बाद सेकंड मोस्ट इम्पोर्टेंट, जिस तरह हम किसी चीज को कहते हैं, तो वो क्या चीज तबले के रवायात में होगी?
2: बिल्कुल बिल्कुल। अच्छा, जैसे मैंने भी तिहाई पढ़ी है, बताई अब इस तरह इसमें आते हैं छोटे छोटे टुकड़े, उसको कहते हैं जैसे उठान होती है इसमें, उठान दा ताकि समझ आ जाए, वरना मुश्किल दिखाइयां भी बड़ी हैं, वो भी मैं बोल सकता हूँ। अब टुकड़ा जैसे ये टुकड़ा जैसे इस तरह की कुछ चीजें में अब इसको भी मैंने तीन दफा गाया, लेकिन मैंने इसमें आधे मात्रे का दम शो किया है, तो वो मतलब उसको कंप्लीट किया मैंने। ये इसके होते हैं कई दफा मुख्तलिफ जगह से उठा के अपने तिहाई कहनी है, कभी सम से, कभी दूसरे मात्रे से, ती से, मतलब इस तरह देखना पड़ता है, वो थोड़ा सा आपको सोचना पड़ता है इसके ऊपर कि किस जगह से मैं लेके इसको उठा सकता हूँ। इसके अलावा जैसे ये मैंने टुकड़ा भी आपको सुनाया छोटा सा, इसके अलावा फिर होती है गत जो होती है ना, वो थोड़ी सी फर्क होती है टुकड़े से, क्योंकि टुकड़े जरा छोटे छोटे होते हैं, उसमें छोटी छोटी सी बातें की जाती हैं। अब गत जैसे है, एक गाता है बड़ी अच्छी उस्ताद मियां कादर बख्श खान साहब, उनकी गाता है, मतलब इस तरह मतलब ये गया, फिर तकड़दान दिन धाग गित किता तक दिन के जनगण जनगण धार धार दिन धाग गित किता तक दिन के तकड़दान दिन धाग गित किता धड़कन धाग गित किता तक दिन दा धड़कन धाग गित किता तक दिन दा धड़कन धाग गित किता तक दिन दा। मतलब ये बुजुर्गों का काम है, मतलब कोई नया नहीं बनाया हो अपनी तरफ से, तो ये मतलब इस लेवल का काम उन्होंने किया हुआ है। ये होगी गत, मैंने दो गते पढ़ दी,
1: ठीक है,
2: ताकि कुछ थोड़ा सा। अब जैसे परन होती है, परन का अंदाज होता है, क्योंकि वो बजाई जाती है बेसिकली पखावज के ऊपर, ज्यादातर परन बजाई जाती है खुले अंदाज से बजती है, या वो दुक्कड़ अंदाज बजाते हैं ना, जो तबला होता है वो बड़ा वो होता है, वो तबले की तरह।
1: एक सेंटेंस में अगर आप दुक्कड़ अंदाज के बारे में थोड़ा सा पहले एक्सप्लेन कर दें।
2: हाँ, वही मैं बताने लगा, वो होते हैं तबले की तरह, लेकिन वो बायां जैसे कवाली का बायां नहीं होता, बड़ा होता है जरा थोड़ा सा, और उनका जो दायां वो भी थोड़ा सा खुला ही होता है, वो भी पांचवें काले पे मिला के ना नीचे पखावज अंदाज ज्यादा बजाते हैं। अब तो खैर पहले काले का भी बजा लेते ना, दूसरे का भी बजाना शुरू, वो पहले तो बेसिकली ऐसे वो खुला अंदाज बजाए पखावज की तरह, वो धा कर धा ती ना कर धा ती ना कर धा ती ना कर धा, मतलब वो खुले अंदाज से हाथ खुला बजाते थे, जैसे पखावज में खुले अंदाज से बजाया जाता है। तो जैसे कि उसमें अभी जिक्र हो रहा था परन का, अभी हमने जैसे गत पढ़ी है, मिसाल है कि मैं एक गत को खुले अंदाज से बजाता हूँ, अब यही धड़नगड़ तक धे धे कर तक धा धड़ तक, हालांकि ये बोल तो तकरीबन ऐसे ही आपको लग रहे हैं ना पखावज के अंदाज के, क्योंकि ये उस्ताद मियां कादर, क्योंकि वो बेसिकली पखावज भी बजाते थे, उसके बाद उन्होंने तबला सीख के फिर तबला भी फिर इतना कमाल बजाया कि पूरी दुनिया में उनके इतने इतने नामवर शागिर्द हैं, जैसे उस्ताद अलाका खान साहब, फिर उस्ताद ताफू खान साहब, अल्ताफ हुसैन ताफू खान साहब, उस्ताद शोकत साहब, इनका भी रहती दुनिया तक नाम रहेगा, मतलब इतना उन्होंने बड़े बाबरकत उस्ताद थे, तो वो ये बजाया करते। तो इसको मैंने खुले अंदाज से पढ़ा, तो वो मतलब इसको खुले انداز سے جاؤں تو وہ پیش کرے گا کہ یہ فرق ہے, فیل ڈفرینٹ آ جائے گی. اگر اس کو بند ہاتھ کے ساتھ میں بجاؤں گا تو وہ اس کو ہم کہہ دیں گے گات, وہ ہلکا سا کھلے ہاتھ سے بجائیں گے جب تو وہ پتہ ان کا انداز ہوگا.
1: تو بیسکلی ہیں آس پاس کی چیزیں,
2: آس پاس کی چیزیں ہیں, لیکن یہ اس میں بڑا فرق تھا. جیسے گھرانوں کی تعلیم فرق ہوتی ہے, جیسے دلی گھرانے کا کام فرق ہے
1: بالکل,
2: مطلب اجڑارے کا فرق ہے, وہ ذرا ٹیڑھا کر کے بول کو کہتے, سیدھی نہیں کرتے بات, جیسے دلی کا جیسے میں کہتا ہوں پڑا آپ کے سامنے, داتی داغے نہ دادر کر داتی داغے تین ناگے نہ داتی, مطلب وہ ہر گھر کا ایک اپنا اپنا, وہ آپ کو فرق لگا ہے یہ آپ کو فرق لگے,
1: اس طرح ہر گھرانے میں ایک ڈیفرنٹ ان کا سٹائل آ جاتا ہے بجانے کا بھی گانے کا بھی. تو خیر یہ تو پرکشن کے مگر
2: پنجاب کا نام لیے بغیر میرا خیال ہے کہ تبلا پورا نہیں ہوتا, بڑی مطلب بڑا کام کیا ہے. جیسے میں بات کر رہا ہوں دلی کا, بہت بڑا گھرانہ تبلے کا, مطلب اجڑارا, پھر اس کے علاوہ لکھنؤ, اور مطلب یہ انہوں نے بڑا بڑا کام کیا ہے.
1: بڑے لینے شروع ہیں تو پھر تو ہم یہیں بیٹھے
2: بڑے ہیں بڑے ہیں, لیکن میرا خیال ہے کہ پنجاب ایک ایسا گھرانہ ہے کہ اس نے ایسی چھاپ اپنی چھوڑی ہے کہ تقریباً سارے گھرانے اس کو فالو کر, جیسے حضرت جو امیر خسرو خان صاحب ہیں جیسے ان کو آج تک فالو کر رہے ہیں, پھر گانے میں جیسے امیر حسین خان صاحب کو کاپی کرنا شروع, اسی طرح پنجاب جو ہے نا وہ اتنا چھا گیا کہ سارے گھرانے کو اس کو بھی سیکھنا پڑا اور اس کے ساتھ اس کو انداز کو شامل کرنا پڑا اپنے پر. جیسے استاد ذاکر صاحب وہ تو بڑے گھرانوں کا علم جانتے تھے,
1: ایسے کہ
2: لیکن وہ بھی زیادہ پنجاب انداز سے وہ تبلے کو پسند کرتے تھے بجانا.
1: دس از اے ویری انٹرسٹنگ کنورسیشن جو کہ وکاس بھائی اگر میں کرتا رہوں تو شاید میں پوری رات آپ کے ساتھ یہیں بیٹھا رہوں گا. پرکشن کے بارے میں, بیٹس کے بارے میں, جیسے میں نے اس شو کا آغاز بھی اسی بات سے کیا تھا کہ میلڈی اور ٹیون تو ایک چیز ہے, لیکن جب تک اس کے ساتھ بیٹ انکارپوریٹ نہیں ہوتی تب تک وہ نہ میلڈی کمپلیٹ ہوتی ہے نہ وہ ٹیون کمپلیٹ ہوتی ہے نہ کوئی کمپوزیشن کمپلیٹ ہوتی ہے. تو دس از اے کنورسیشن جو کہ بہت انٹرسٹنگ ہے. تو اس میں اگر کوئی اور چیز آپ ایڈ کرنا,
2: میں اس میں یہ جیسے ہم نے پرکشنز کا ذکر کیا, ابھی تو ہم تبلے کی بات کر رہے تھے, پکاوج کی, جیسے کہ نال, نال فلمی جو ہم نے انداز دیکھا نال بجاتے تھے اس میں, کیونکہ وہ اس کا تھوڑا اسٹائل تبلے کے انداز کا تھا. فلم ڈولک مطلب ان کا نام لیے بغیر تو کام نہیں نا, مطلب بڑا بڑا اچھا کام کیا لوگوں نے فلم انڈسٹری میں, مطلب فلمی ڈولک, نال اور تبلا یہ کٹھے رکھ کے بجاتے تھے لوگ, اور اس کا ایک کیا اثر تھا, اتنا مزہ آتا تھا.
1: اور ان میں ساؤنڈ بونگا بونگا
2: دمبا کانگو, مطلب یہ بڑا کام کیا ہے یہ انسٹرومینٹس جو ہیں خاص. ویسے تو ڈول جو ہمارے پنجاب کا روایتی ساز ہے, ایک ساتھ سے ڈول کے بغیر تو آپ کو پتا ہے
1: کوئی شادی
2: ذرا سا
1: بجانا نہیں کمپلیٹ ہوتا,
2: تو لوگ ناچنا شروع ہو جاتے ہیں. ڈول ایک بڑی اچھی, پھر نکارا جو کہ اب تو تقریباً میرا خیال سے ختم ہی ہو گیا, چاند ایک لوگ بجا بھی رہے ہیں لیکن کم سننے کو ملتا ہے. ڈول تو آپ کو پھر بھی مل جاتا ہے نا کہیں نہ کہیں, لیکن اچھا ڈول بجانے والے ابھی بھی بڑے بڑے لوگ ہیں جو کہ پاکستان میں بھی بجا رہے ہیں, پاکستان سے باہر بھی لوگ بجا رہے ہیں. تو یہ کچھ ساز تھے جن کا نام لینا ایک ضروری تھا, تو میں نے کہا اس کا نام لیتے جائیں ساتھ ساتھ.
1: This has been a very interesting conversation, Vikas bhai. آج ہم نے کیا, میں اگر صرف اپنی بات بھی کروں تو میں نے بہت کچھ سیکھا ہے تبلے کے لحاظ سے, تبلے کی ہسٹری کے لحاظ سے اور تبلے کی لینگویج کے لحاظ سے ویری امپورٹنٹلی. تو اسی کے ساتھ آپ سب سے اجازت لینا چاہوں گا. آج ہم کانورسیشن میں تھے سر انیل وکاس کے ساتھ, استاد انیل وکاس صاحب کے ساتھ, جنہوں نے ہمیں پرکشن کے بارے میں اتنی اچھی اور اتنی واسط تعلیم دی. اسی کے ساتھ میں آپ سب سے اجازت لیتا ہوں. میں ہوں آپ کا ہوسٹ ہورب شمس, آپ سن رہے تھے پروگرام سر کہانی. آئی ول بی بیک ود مینی مور ایپیسوڈز اینڈ مینی مور فن کانورسیشنز. تب تک سنتے رہیے FM 92.6 UCP کی دنیا. خدا حافظ.

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस और तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलामुअलैकुम सामईन, मैं हूं आपका होस्ट मोहम्मद इलियास अंसारी, और प्रोग्राम हम कर रहे हैं FM 92.6 से। और आज हम जो आज गुफ्तगू करेंगे उसमें जो शुरका हैं और जिस मौजू पे हम बात करेंगे वो बहुत दिलचस्प मौजू है। हमारा आज का जो ये रेडियो शो है, हमारा ये जो आज का प्रोग्राम है, इसमें जो शुरका हैं, पहले मैं उनका तारुफ करवा देता हूँ। डॉक्टर शाजिया हसन साहिबा हैं, फैकल्टी ऑफ ह्यूमैनिटीज एंड सोशल साइंसेस के डिपार्टमेंट साइकोलॉजी को हेड करती हैं। उनके हमरा तशरीफ़ फरमा हैं साइकोलॉजी डिपार्टमेंट से ही मिस नईमा सरफराज, और ये दोनों मेहमान हमारे बहुत दिलचस्प मेहमान आज जिस चीज़ पे गुफ्तगू करेंगे वो बुनियादी तौर पर एक आने वाली कॉन्फ्रेंस के बारे में है जो कि अक्टूबर 2025 के अंदर होने जा रही है। हम उसकी तारीखें भी इनसे पूछेंगे, बाकी चीज़ें भी पूछेंगे, और आपको बताएंगे कि ये कॉन्फ्रेंसेस जो होती हैं वो महज गुफ्तंद नशिस्तंद बर्खास्तंद वाला मामला नहीं होता कि आए बैठे बातें की और चले गए, बल्कि इसके अंदर कुछ ना कुछ हम चीज़ निकालते हैं कॉन्फ्रेंस में, उसमें कुछ रिकमेंडेशंस देते हैं, और फिर वो डिपेंड करता है उन पॉलिसी मेकर्स के ऊपर जिन्होंने इम्प्लीमेंट करना होता है। तो जो रिसर्चर्स का काम होता है वो अपना काम अपने लेवल का वो कर लेते हैं। तो अब सबसे पहले मैं दावत दूंगा डॉक्टर शाजिया हसन साहिबा को कि वो सबसे पहले इस कॉन्फ्रेंस की जो अहमियत है और तारुफ है वो ज़रा करवा देंगे। ये कॉन्फ्रेंस होने कब जा रही है, इसका मकसद क्या है? डॉक्टर साहब
3: बहुत शुक्रिया। डॉक्टर साहब बड़ा बड़ा अच्छा तारुफ कराया आपने, और बड़े अच्छे तरीके से आपने हमारी कॉन्फ्रेंस का जो आगाज़ है जिसको हम एक अवेयरनेस के पॉइंट ऑफ व्यू से करना चाह रहे थे ये प्रोग्राम, तो आपने बड़े अच्छे अंदाज से इसका इंट्रोडक्शन कराया। मैं जो कॉन्फ्रेंस के बारे में बात करना चाहूँगी कि हम जो ये कॉन्फ्रेंस कराते हैं, ये हम पिछले 2-3 साल से कॉन्फ्रेंसेस डिफरेंट करा रहे हैं, और पहले हम 2 कॉन्फ्रेंसेस करा चुके हैं, उसके बाद अब ये 3rd कॉन्फ्रेंस है जो हमने शुरू की है। इस पे हमने काम करना शुरू किया हुआ है तकरीबन 1 साल से
2: जी।
3: और ये कॉन्फ्रेंस है मेंटल हेल्थ, ह्यूमन डिग्निटी और क्लाइमेट चेंज पे
2: जी। और वो क्लाइमेट चेंज जो जिससे अभी हम ताज़ा मुतासिर हो रहे हैं,
3: बिल्कुल जी, बिल्कुल,
2: होते भी चले आए हैं
3: बेशक। इस वक्त हम हमारा पूरा मुल्क जो है वो बहुत ज़्यादा परेशान कुन हालात से दोचार है, ख़ास तौर पे पंजाब भी, सिंध भी, और मुख्तलिफ इलाकों में जो इस वक्त क्लाइमेट चेंज की वजह से परेशानी है वो ख़ास तौर पे इंसानों को किस तरह से ज़हनी तौर पे मुतासर करती है, किस तरह से उन पे कुछ असरात ऐसे होते हैं कि जो उनकी डे टू डे लाइफ, जो रोज़मर्रा की ज़िंदगी है उसमें क्या चेंजेस आ जाते हैं, किस तरह से वो महसूस करते हैं, किस तरह से वो रिएक्ट करते हैं, और ना सिर्फ ये कि उनके चैलेंजेस एनवायरनमेंट से रिलेटेड, फाइनेंशियल या उनकी जो कम्युनिटीज़ की रिलोकेशन है उसी से रिलेटेड होते हैं, बल्कि बहुत सारी चीज़ें जो वो ख़ुद महसूस कर रहे होते हैं उस पर बहुत कम बात होती है।
2: ऐसे ही।
3: और जो दूसरा इसका जो बड़ा इम्पॉर्टेंट टॉपिक है वो ह्यूमन डिग्निटी से रिलेटेड है
2: जी।
3: उसमें हम ये जो बात करना चाह रहे हैं कि इंसान की जो तौकीर है, जो इज्जत है
2: जी,
3: जो डिग्निटी है, उसकी क्या अहमियत है, और फिर इस डिग्निटी को हम कैसे रिलेट कर सकते हैं मेंटल हेल्थ के साथ, कि वो हमारी कम्युनिटी जो मेंटल हेल्थ प्रॉब्लम्स के साथ है, जिनके ये प्रॉब्लम्स हैं, मसाइल हैं, उनको किस तरह ट्रीट किया जाना चाहिए, उनको किस तरह से अपॉर्चुनिटीज़ देनी चाहिए, किस तरह से पॉलिसी मेकिंग होनी चाहिए कि वो अपनी ज़िंदगी को इन मसाइल के साथ اچھے طریقے سے اپنی زندگی گزار سکیں. تو اس کانفرنس کا مقصد یہی ہے کہ یہ جو دو ایریاز ہیں اس کا کس طرح کے اثرات ہیں انسانی ذہن پہ, اور پھر اس انسانی ذہن پہ جب اثرات ہوں گے تو انسانی معاشرے پہ کیا اثرات ہوں گے, ہمارا ملک جو ہے اس پہ کیا اس کے اثرات ہوں گے, اور اسی طرح سے جو پوری دنیا میں اس وقت چینجز آ رہے ہیں, جس طرح سے بہت سارے ملک اور بہت سارے معاشرے وار کو بھی اس وقت فیس کر رہے ہیں, تو کس طرح سے اس میں ہیومن ڈگنیٹی
2: جیسے غزہ میں ہو رہا ہے, جس طرح سے
3: اور جگہوں پہ ہو رہا ہے,
2: اس سے ظاہر انسانوں کے اوپر کیا ہولناک اثرات مرتب ہوتے ہیں.
3: بالکل, ظاہر ہے ان کی بنیادی ضروریات کو جب روکا جاتا ہے, جب وہ ان کی ایکسیس ٹو ریسورسز منیمائز ہو جاتی ہے, اور جب ان کو ایک بڑی ریسپیکٹ فل لائف سے ایک بہت ہی مشکل حالات میں رہنا پڑتا ہے, دونوں صورتوں میں, چاہے وہ موسمی تبدیلی ہو اور چاہے وہ وار یا ادر,
2: یعنی
3: جو
2: قدرتی آفات ہوں یا انسان کی طرف سے خود مسلط کردہ اس طرح کے واقعات ہوں,
3: بے شک
2: ان دونوں صورتوں میں جو عام انسان متاثر ہوتے ہیں, تو یہ اس کے حوالے سے بنیادی طور پر کانفرنس ہوگی. اچھا یہ ظاہر ہے کہ اس وقت جو عالمی صورتحال ہم دیکھ رہے ہیں, دنیا میں ہر طرف کیاوس کی کیفیت ہے, جنگیں ہیں, لڑائیاں ہیں, نیچرل کلائمیٹیز کے اندر یا کلائمیٹ چینج جس کو کہہ لیجیے, اس کے نتیجے میں ابھی ہم نے دیکھا کہ بہت سارے ممالک کے اندر بہت سارے نقصانات ہوئے.
3: جی بالکل.
2: اچھا کہیں یہ زلزلے کی صورت میں, کہیں یہ سیلاب کی صورت میں, وہ نیچرل کلائمیٹ ہی ہے زلزلہ, وہ اس کا کلائمیٹ چینج کے ساتھ اس طرح سے ڈائریکٹلی شاید کوئی لنک نہیں ہے, لیکن بہرحال ہمارے ریجن میں ہی ہم نے دیکھا کہ بہت زیادہ اس چیز کا جو ہے وہ نقصان ہوا ہے. تو یعنی یہ ظاہر ہے کہ اس سارے تناظر کے اندر یہ آنے والی کانفرنس جو اکتوبر میں ہو رہی ہے, اکتوبر کی کون سی تاریخیں اس کے لیے آپ نے رکھی ہیں کانفرنس کی؟
4: جی سر, ہماری جو کانفرنس ہے وہ 29 اور 30 اکتوبر کو ہو رہی ہے. اس سے پہلے دو دن کے ایک اور ایونٹس ہے جن کو ہم نے ڈگنی لاکس کا نام دیا ہے. اس کے لیے ہماری ایک انٹرنیشنل اسپیکر ہیں ڈاکٹر ایولین لنڈنر.
2: یہ وہی ہیں جو ناروے سے تھیں,
4: جی,
2: اور پہلے بھی یہاں پر آئی تھیں.
4: بالکل سر, جو جنوری میں ہمارے پاس آئی تھیں, اور تب بھی انہوں نے ایک سیریز آف لیکچرز یہی والے کروائے تھے.
2: جی,
4: اسی کی کنٹینیویشن ہے, دو دن کے وہ ہیں, اور اس کے بعد ہماری کانفرنس شروع ہوگی جس کا وہ ایک بہت امپورٹنٹ پارٹ بھی ہیں. وہ ایک آرگنائزیشن چلاتی ہیں ہیومن ڈی ایچ ایس کے نام سے, اور وہ یونیورسٹی آف اوسلو سے بھی ایسوسیٹڈ ہیں. ہاں جی,
2: ٹھیک ہے. مس نیمہ, یہ سب کچھ آپ نے بتایا ہے, اس کا بھی شکریہ. تو یہ جو آپ کی کانفرنس سے پہلے اکتوبر کے اندر ہی دو دن کی آپ نے بتایا کہ ایکٹیویٹیز چلیں گی, وہ سرگرمیاں, وہ ایکٹیویٹیز کیا ہوں گی؟
4: جی سر, ان کو ہم نام دیتے ہیں ڈگنی لاکس کا, اور بیسیکلی اس کا مقصد یہ ہے کہ وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں اسٹوڈنٹس ہوتے ہیں ڈفرینٹ کلاسز کے, آپ کہہ لیں, یوزلی ہم اس میں ایم ایس لیول کے اسٹوڈنٹس ہی لیتے ہیں
2: جو ہمارے یہاں سائیکالوجی ڈپارٹمنٹ میں جو زیر تعلیم طلبا و طالبات ہیں ایم ایس لیول کے, وہ اس میں پارٹیسپیٹ کرتے ہیں,
4: وہ اس کا حصہ ہوں گے, اور وہ ایک گروپ ایکٹیویٹی ہوتی ہے جس میں وہ ہیومن ڈگنیٹی پہ بات کرتی ہیں کہ
2: اچھا یہ وہ ڈگنیٹی سے ڈگنی لا آپ اس کے رہی ہیں؟
4: بالکل ایسا ہی ہے, ڈگنیٹی ڈائیلاگ, سو اس کو کمبائن کر کے انہوں نے اس کا نام رکھا ہے ڈگنی لاگ.
2: ڈگنی لاگ,
4: جی,
2: اوکے,
4: جی. سو اس میں وہ ڈگنیٹی کی بات کرتی ہیں, کیونکہ ہمارے یہاں پہ جس طرح کے مسائل ہمارے بچوں کو جن کا سامنا ہے وین اٹ کمس ٹو ہیومن ڈگنیٹی اینڈ آلسو ہیومیلیشن, یہ دو اسپیکٹس ہیں اس کے, تو وہ اس پہ بات کرتی ہیں, جیسے جینڈر بیسڈ ڈفرینسز ہم فیس کر رہے ہوتے ہیں آل اوور دا ورلڈ,
2: ریشل بیسڈ ہو سکتے ہیں,
4: ریشل ہیں, کچھ اور جو مارجنلائزڈ کمیونٹیز ہیں
2: ان کے ساتھ,
4: جو جن کو جو بیسک ضرورتیں زندگی کی نہیں مل رہی جو ان کو ملنی چاہیے, سو وہ اس پہ بات کرتی ہیں. اینڈ آل اوور دا ورلڈ وہ ڈگنی لاگس کنڈکٹ کرتی ہیں, اینڈ دین وہ اس ڈیٹا کو کمبائن کر کے اس کو پریزنٹ کرتی ہیں. دیٹس ہاؤ دا ہول کانسیپٹ ورکس.
2: جی ٹھیک ہے, تو مس نعیمہ سے جاری گفتگو اور ڈاکٹر شازیہ صاحبہ سے جاری گفتگو کو ہم انشاءاللہ ابھی کنٹینیو کریں گے. اب وقت ہوا ایک بریک کا, ایک مختصر سے وقفے کے بعد ہم دوبارہ ملیں گے, ہمارے ساتھ رہیے گا اور ہم اپنے سلسلے کو آگے بڑھائیں گے.

0: ये आवाज है लाहौर की, लाहौर की। ये आवाज है यूसीपी की, यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक सामाइन, हम मौजूद हैं FM 92.6 से आपकी खिदमत में और एक बड़ी मुफीद गुफ्तगू का सिलसिला दोबारा उसको जारी करेंगे जो हम वक्फे पे जाने से पहले बात कर रहे थे कि किस तरह से जो ज़हनी सेहत है उसका मौसमियाती तब्दीली के साथ कैसे उसका ताल्लुक बनता है। सैलाब आया है, लोग बेचारे घरों से बेघर हैं, उनके जानवरों के लिए चारा मौजूद नहीं है, वो हर वक्त की उनको परेशानी है। फिर बाज़ जगह पे ये होता है कि जब उनके लिए इमदाद तकसीम की जा रही है, उनको कतारों में दिखा के उनकी तस्वीरें ली जा रही हैं, जो बहुत सारे लोग चाहते हैं कि हमारी तस्वीरें इस तरह से ना आए, वो उनके वक्कार को ठेस पहुंचाती हैं। कुछ इदारों ने, मैंने देखा है कि वो ये काम किया है कि वो ये करते हैं कि उनके खामों के अंदर ही जाकर तकसीम करते हैं ताकि कोई उनकी तस्वीर ना बना सके कि वो खुराक वसूल कर रहे हैं। तो ये एक बड़ी अच्छी बात है, लेकिन ये जाहिर करती है कि ये जो कुदरती आफात हैं, क्लाइमेट चेंज है, जो सैलाब आए हैं, इसके नतीजे में इंसानी जो वक्कार है उसके ऊपर कितना बड़ा धचका लगता है। मुझे अच्छी तरह से याद है कि 2010 के सैलाब के दरमियान मेरी फैमिली को मूव करना पड़ा मुजफ्फरगढ़ से और बहावलपुर में अपने अजीजों के यहाँ जाकर ठहरना पड़ा। और 5 दिन तक जब वो ठहरे उनके घर में और हमारे फैमिली के बहुत सारे अफराद थे, हमें खुद इस चीज़ का बड़ा शिद्दत से एहसास था कि उनके लिए एक बोझ है, बर्डन है, लेकिन रास्ते मुनक़ते थे और ये सारे मसाइल थे। तो उससे वक़ार का जो मामला हैं वो इंसान को पता चलता है कि हम दूसरे के घर पे जाके बोझ बन गए हैं और दूसरा शख्स भी परेशान हो रहा होता है कि इतने सारे अफराद को हम खाना कहाँ से खिलाएं। तो यकीनन इन कुदरती आफात का जो ताल्लुक है या मौसमियाती तब्दीली का जो ताल्लुक है वो इंसान की ज़हनी सेहत के साथ इस तरह से बनता है। अब मुझे समझ में आ गई है कि ज़बरदस्ती नहीं गुजरा जा रहा बल्कि इसका वाकई ताल्लुक जो है वो इस तरह से बनता है। अच्छा, अब हम गुफ्तगू को समेटेंगे, हम ज़रा कॉन्फ्रेंस की तरफ दोबारा आएंगे। अब ज़रा ये थोड़ा सा मुझे डॉक्टर साहब आप बताइएगा कि इस कॉन्फ्रेंस के जो मकासद हैं, वो तो ये मौजू जो है वो तो हमें बता रहा है, कौन कौन सी यूनिवर्सिटीज़ हैं, कहाँ कहाँ से लोग आ रहे हैं, वो क्या करेंगे, रिसर्च पेपर्स पढ़ेंगे, कोई वो डिस्कशन में हिस्सा लेंगे वगैरह वगैरह वगैरह।
2: डॉक्टर साहब, इसके लिए जो कॉन्फ्रेंस का एक थीम है उसके मुताबिक तरीकाकार यही होता है। आप भी क्वाइट वेल अवेयर हैं कि कॉन्फ्रेंस के अंदर रिसर्च पेपर्स तो उसकी एक बेस होती है और अगेन हम डिग्नी लॉग्स भी करवाएंगे और रिसर्च पेपर्स भी कराएंगे और इसमें हमारे पास दो
1: रिसर्च पेपर्स तो डॉक्टर साहब प्रेजेंटर्स आकर जो रिसर्चर्स भी हो सकते हैं और वो एकेडेमिया से भी ताल्लुक रख सकते हैं।
2: जी जी बिल्कुल।
1: वो क्या ये सारे पाकिस्तान से लोग आएंगे इसमें?
2: जी, यही मैं आपको मजीद बताने जा रही थी कि इसमें हमारे साथ यूनिवर्सिटी ऑफ लिम्ब्रिक आयरलैंड से भी लोग जो हैं वो शामिल होंगे, प्रोफेसर्स शामिल होंगे, इसी तरह से ओस्लो से, यूनिवर्सिटी ऑफ नॉर्वे ओस्लो से भी हमारे पास लोग आ रहे हैं। इसी तरह से हमारे पास तकरीबन काफ़ी सारे अभी तक हमें जो लोग अपना काम और अपनी रिसर्चेस भेज चुके हैं।
1: तो ये एक इंटरनेशनल कॉन्फ्रेंस हो गया?
2: जी बिल्कुल, हम इंटरनेशनल कॉन्फ्रेंस ही कर रहे हैं जी और इसमें दो मोड्स हैं हमारे पास, क्योंकि जो हमारे इंटरनेशनल गेस्ट यहाँ पे हमारे पास ट्रैवल नहीं कर सकते वो ऑनलाइन अपने मकाले प्रेजेंट करेंगे और वो हमें एक तो उससे इंटरनेशनल पर्सपेक्टिव्स भी डेवलप होंगे और दूसरा पाकिस्तान में जो प्रॉब्लम्स हैं वो भी हाईलाइट होंगी। और उसके साथ साथ हम कॉन्फ्रेंस के अंदर एक जो हमारे पैनल डिस्कशंस होती हैं कि जहाँ पे हमारे जो लीडिंग प्रोफेशनल्स हैं जो कि इन एरियाज में काम कर रहे हैं वो बैठ के इसमें
1: जो
2: प्रैक्टिसिंग लोग हैं बिल्कुल, वो पॉलिसी मेकर्स भी हैं, वो कुछ रिसर्चर्स भी हैं, वो कुछ प्रोफेसर्स भी हैं जो इसमें रिसर्च कर रहे हैं, तो पैनल डिस्कशंस भी करेंगे। उसके अलावा कीनोट स्पीकर्स भी होते हैं, हमारे गेस्ट ऑफ ऑनर्स भी होते हैं। तो हर शख्स जो इसमें शामिल होगा वो अपना इनपुट देगा, स्टूडेंट्स की तरफ से इनपुट भी आएगा, कुछ स्टूडेंट्स भी हमारे जो इन एरियाज पे काम कर रहे हैं वो भी अपना काम प्रेजेंट करेंगे।
1: अच्छा, ये जो गैर मुल्की मेहमान आएंगे या पॉलिसी मेकर्स आएंगे या प्रैक्टिसिंग लोग जो है वो इस शोबे से आएंगे, क्या उनको आप हमारे सामने के लिए, क्या ये मुमकिन होगा उस मौके पे कॉन्फ्रेंस की गहमा गहमी में कि उनके साथ हम कोई प्रोग्राम कर सकें सामने की?
2: जी बिल्कुल,
1: मुल्कियों के साथ हम अंग्रेजी में कर सकेंगे और जो हमारे पाकिस्तानी हैं उनसे हम اردو میں کر سکتے
2: جی بالکل
1: اس کی اگر کوئی پوسیبلٹی ہو تو بہت اچھا ہوگا
2: بالکل ہم پوری کوشش کریں گے اور ہمارا آلریڈی یہ پلان میں ہے کہ جو بھی ہمارے انٹرنیشنل گیسٹ آ رہے ہیں وہ ایک ہمارا ٹی وی شو بھی اور ریڈیو شو بھی ضرور کریں تاکہ جو کانفرنس کے اندر ہو رہا ہے وہ تو ڈیفینیٹلی ہم اس کو لائیو بھی کرتے ہیں اس کی رپورٹ بھی دی جاتی ہے لیکن جب وہ یہ پروگرام کریں گے تو آئی بلیو کہ وہ زیادہ لوگوں تک پہنچے گا اور وہ جو پیغام ہے وہ بھی بہت ضروری ہے کہ ایک عام سننے والا انسان جو اس کانفرنس میں شامل نہیں ہوا اس تک بھی وہ پیغام پہنچ سکے اور یہ لوگ اپنی جو پرسپیکٹیوز ہیں جو اپنا نظریہ ہے جو اپنا جس طریقے سے وہ چیزوں کو ہینڈل کر رہے ہیں ہم ان سے بھی سیکھیں اور وہ ہم سے سیکھیں کہ کس طرح سے مسائل جو ہیں وہ درپیش ہیں پروفیشنلز کو اور اس کو کیسے سالو کیا جا سکتا ہے.
1: جی مس نعیمہ آپ ذرا تھوڑا سا کانفرنس کے حوالے سے مزید بتا دیجیے کہ اس کے کتنے سیشنز ہوں گے اور اگر آپ بتا سکیں کہ کل کتنے پریزنٹرز اس میں آ رہے ہیں جو کانفرنس میں اپنے مقالہ جات پیش کریں گے ملکی کتنے ہیں غیر ملکی کتنے ہیں ایک رف سا آئیڈیا
2: یہ
1: اور کیا اس میں جو یو سی پی کی ایک اچھی خصوصیت ہے وہ یہ ہے کہ یہ انکریج کرتی ہے اپنے اسٹوڈنٹس کو بھی کہ یہ بھی مقالہ جات پیش کریں تو کیا آپ کے ڈپارٹمنٹ سے سائیکالوجی ڈپارٹمنٹ سے ہائر لیول کے اسٹوڈنٹس پرٹیکولرلی ایم ایس لیول پہ یا پی ایچ ڈی لیول پہ یا ایون بیچلرز لیول پہ بچے پریزنٹ کریں گے اس طرح کی
3: جی سر بالکل یہ ہماری کانفرنس کا بڑا امپورٹنٹ پارٹ ہے کہ بچوں کو ہم اس میں شامل کریں اور انہوں نے اپنے جو ریسرچ پروجیکٹس ہیں ان کو ہمیں بھیجنا بھی شروع کر دیا ہے اور ہم ایم کر رہے ہیں کہ ہم اراؤنڈ 100 پیپرز تو ضرور انشاءاللہ پریزنٹ ہوں ہماری کانفرنس میں نیشنل پلس انٹرنیشنل اور اس کے علاوہ ہمارے پاس جو گیسٹس آ رہے ہیں جو کی نوٹ اسپیکرز آ رہے ہیں ڈیفینیٹلی وہ بھی اپنے کچھ ریسرچز پریزنٹ کریں گے سو یہ ہم سب کے لیے لرننگ کا ایک بہت اچھا موقع ہوگا.
1: ضروری نہیں ہے کہ صرف سائیکالوجی کے لوگ ہی جا کر اس کو سنیں زندگی کی کسی بھی شعبے سے تعلق ہو
3: کیونکہ سر کلائمیٹ چینج ہے ڈگنیٹی ہے تو وی آر ایمنگ کہ ہم ان لوگوں کو بلائیں جو اس ایریا میں ایکسپرٹس ہیں جیسے کلائمیٹ چینج یا کلائمیٹ والے جو ڈپارٹمنٹس ہیں وی آر ٹرائنگ کہ ہم وہاں سے بھی جو ایکسپرٹس ہیں ان کو بلائیں پینلز میں شامل کریں کیونکہ ان کی رائے لینا بہت ضروری ہے جو لوگ آن گراؤنڈ کام کر رہے ہیں obviously they know much better than us.
1: اچھا مس نعیمہ ساتھ ساتھ یہ بھی بتا دیجیے گا کہ یہ جو کانفرنس میں مقالہ جات پڑھے جائیں گے کیا یہ کہیں کتابی شکل میں یا آن لائن عام آدمی کو پڑھنے کے لیے دستیاب ہوں گے؟
3: جی سر آن لائن
1: لمیٹڈ ہوگی
3: بالکل سر ہم آن لائن پروسیڈنگز ڈیفینیٹلی اس کی جو ہے وہ شیئر کریں گے سافٹ کاپی میں.
1: درست ہے اور دوسری یہ کہ جو اس کی سفارشات طے کی جائیں گی وہ کون سے گورنمنٹ کے ادارے ہو سکتے ہیں متعلقہ جہاں یہ سفارشات بھیجی جائیں؟
3: سر کیونکہ ہم اس کو بہت زیادہ فوکس کر رہے ہیں ان دو مینٹل ہیلتھ obviously وہ لوگ جو ایسوسیشنز ہیں جو مینٹل ہیلتھ کے اوپر کام کرتی ہیں گورنمنٹ لیول پہ بھی انٹرنیشنل لیول پہ بھی ہم اس کو اس کا پارٹ بنائیں. کلائمیٹ چینج پہ جو لوگ ہیں جس طرح ہیومن ڈگنیٹی کا ڈاکٹر ایولین ہیں وہ آل اوور دا ورلڈ
1: جو
3: ناروے سے تعلق رکھتی ہیں کیونکہ وہ اس کے بعد بھی میرا خیال ایک اور کانفرنس پہ جا رہی ہیں تو وہ ہر سال میں 2-3 کانفرنس ہیومن ڈگنیٹی پہ ہی کرواتی ہیں. سو ہمارا پرپز بھی یہی ہے کہ یہ پیغام جہاں پہ وہ جا رہی ہیں ہمارے تھرو پہنچتا
1: رہا.
2: اور اس کے علاوہ ڈاکٹر صاحب اس میں جو منسٹری آف ہیلتھ ہے ڈیفینیٹلی ان کا ایک بہت بڑا رول ہے کہ مینٹل ہیلتھ پہ بھی وہ کام کر رہے ہیں اور اس کے ساتھ ساتھ جو انوائرمنٹ سے ریلیٹڈ بھی گورنمنٹ کے ادارے ہیں جو کام کر رہے ہیں تو کوشش یہی ہوگی کہ ہماری سفارشات اس لیول تک پہنچے.
1: ان میں سے بعض تو شاید ان کو مدعو بھی شاید
3: مدعو بھی اس لیے کر رہے ہیں
2: جی بالکل.
1: اگر وہ آتے ہیں تو وہ ایک تو براہ راست انٹریکشن بھی ہو جائے گا اور بصورت دیگر یہ کہ وہ جو سفارشات ہیں ریکمنڈیشنز ہیں وہ متعلقہ محکموں کو
2: یقیناً
1: جو ہے وہ بھیجیں گے. سامعین آپ نے ہمارے ان دونوں مہمانوں کی گفتگو سنی جو کانفرنس سے متعلق تھی اس کے اغراض و مقاصد کے اوپر بات ہوئی. مقالہ جات تقریباً 100 سے زائد ہوں گے طلبہ بھی اس میں شامل ہوں گے. یہ ایک انٹرنیشنل کانفرنس ہوگی جس میں پاکستان سے بھی ریسرچرز شریک ہوں گے اور بیرونی دنیا سے بھی لوگ آئیں گے. ان میں ڈاکٹر ایولین جن کا ذکر انہوں نے کیا میں ان سے مل چکا ہوں. بہت ڈائنامک بزرگ ہیں بہت ڈائنامک پرسنالٹی ہیں انسپائرنگ پرسنالٹی ہیں اور ان کا جو اسٹائل ہے انتہائی پازیٹیو ہے. پچھلی کانفرنس کے موقع پہ میری ان سے ملاقات ہوئی اور میری خواہش تھی کے ساتھ ہم کو پروگرام کریں لیکن ان کی بے تحاشا مصروفیات اور ظاہر ان کی عمر کو مد نظر رکھتے ہوئے ہم وہ نہ کر پائے. اب کی بار ایسا کچھ اگر ہو گیا تو میں ڈاکٹر شازیہ صاحب آپ سے درخواست کروں گا کہ کوئی اس چیز کا اہتمام ضرور
2: کریں. میں صرف آپ سے ایک درخواست کروں گی کہ آپ پلیز کانفرنس کی جو ڈیٹس ہیں وہ ضرور شیئر کر دیں.
1: جی جی پلیز وہ ذرا آپ اس کی جو ڈیٹس ہیں بلکہ میں آپ سے ہی کہوں گا कि इसकी जो डेट्स हैं
2: 29 और 30 अक्टूबर को जी ये कॉन्फ्रेंस इंशाल्लाह होगी।
1: जी बिल्कुल, बिल्कुल
2: तो
1: बिल्कुल।
2: हम रिक्वेस्ट करते हैं जो हमारे सुनने वालों में प्रोफेशनल्स भी हैं और जो बाकी भी ऐसे लोग हैं जो इस पे कोई भी काम कर रहे हैं, तो अगर वो हमें अप्रोच करना चाहें तो वो जरूर हमें अप्रोच करें। 29 और 30 अक्टूबर को
1: शरीक हूं। पैटर्न इन चीफ जो हमारी इस कॉन्फ्रेंस के हैं वो प्रोफेसर डॉक्टर हमाद नवीद हैं, जो कि प्रोरेक्टर हैं हमारी यूनिवर्सिटी के, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के। इसको जो पेट्रोनाइज करने में लोग शामिल हैं उनमें मोहतरमा खदीजा आमिर साहिबा हैं, इसी तरीके से जो है वो पंजाब ग्रुप ऑफ कॉलेजेस हमारा जो है वो उसमें शामिल है। फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेस के डीन जो हैं वो डॉक्टर खालिद मंजूर भट्ट साहब, वो भी इसके पेटर्न्स में शामिल हैं जो इसको पेट्रोनेज दे रहे हैं और सहूलियात ये सब लोग मिलके दे रहे हैं, क्योंकि ये एक बुनियादी तौर पे बैन अल-अक़वामी कॉन्फ्रेंस है, ज़ाहिर है उसके इंतजाम बहुत लंबे होते हैं। इसके जो चीफ ऑर्गेनाइज़र हैं वो डॉक्टर साहब आप खुद हैं माशाल्लाह, और डिपार्टमेंट को भी आप ऐड कर रही हैं। इसके अलावा जो ऑर्गेनाइज़र इसमें हैं उनमें जो ज़ाहिर कि एक बड़ा काम होता है इसको ऑर्गेनाइज़ करने के लिए, डॉक्टर बुशरा नाज उसमें शामिल हैं, मोहतरमा नईमा सरफराज साहबा जो इस वक्त हमारे साथ मौजूद हैं ये भी इसके ऑर्गेनाइजर्स के अंदर मौजूद हैं, डॉक्टर गुलनाज अंजुम साहबा हैं, और फिर कॉन्फ्रेंस की जो सेक्रेटरी के तौर पर फ़राइज़ सर अंजाम देंगी वो मोहतरमा मोमिना नैयर साहिबा होंगी। तो ये बहुत डायनमिक से लोग हैं, बहुत तजर्बाकार लोग हैं कॉन्फ्रेंस के हवाले से, और यकीनन इसके शुरका को बहुत कुछ सीखने का मौका मिलेगा। इसके साथ ही हम आज के इस प्रोग्राम का अख्तिताम करते हुए डॉक्टर शाजिया साहिबा और मोहतरमा नईमा सरफराज साहिबा से मैं उनका शुक्रिया भी अदा करता हूं, और सामईन आपका भी बहुत शुक्रिया। आप अपनी तजावीज़ और आरा से हमें ज़रूर आगाह कीजिएगा। अल्लाह हाफिज़।